हिरलेख राज कहे हरिचंद ने हे र र र र लेख राज कहे हरिचंद ने तोड़ा रिश्ता।